0: बहुत सेल तरला सके द देना इलावा एबी ट्रेडर्स ना डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम बहुत सेल रेट तरला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम याद साते डबई सुर दे और कार्ये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कम के बची सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा लादर सर दर्द दविख्तो बेवख्ता स्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुना कमचे पर डागदी औ आग मरजुना कमचे पट्टी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगे बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोर बजो पूरी कीगी असो बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो दीना करला सको बोले शाह डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज के भी पीर मंगल बुध औ जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते आखिर ने द्रेव रज के भी जुमा हफ्ता औ इतवार नौ पतयात साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूमातु दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0334-37-38-317 पति याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض بلډ پریشر شوګر دمہ ارکن نسا بواسیر خونی بادی نواسیر انزائٹی ٹینشن ڈپریشن سٹریس د سرمنی مرزونا د نارینو او زنانو پټ مرزونا د گردے کانے د تریخی کانے یا د نور یو شمیر مسلو سر مخیے نو د ہر میاشتی لومبی تاریخ نا تر شلم تاریخ پوری نیو جرمن ہومیوپیتک سنٹر میدان تا زان را رسولی شے پتہ یاد ساتے نیو جرمن ہومیوپیتک میڈیکل سنٹر نوی نادرا دفتر سر نزدے گٹ مول میدان بٹگرام درابطیش میرا دا 0311-84-33-878

0: थोड़ा सा प्रोटोकॉल में नहीं रहेगी क्या ना आएगी
1: मैदा खराब हो गया सर दर्द राजी सही सुब्रमुदीन अब्दुल हक साहब
0: तकरीबन जी इब्राहिम मेला को
1: समझ रहे ना जी हाँ टेंशन माल है मड़ा मेरी मेरी मसला बदल सर्ट मसला बदू मल शिखा जवाब
2: मरीजान दी ताल्लुक करे बुनियाद अगर मेदी सर मेदा की डीज ज्यादा कोशिश कर वही सुम रस्ता सो मैदा बेहतरीन कार कई नदुमर वस्ता सो सेहत अगा बराबरी उत्पत किस्मती दा दी चिकम इलाजुना चलेगी कपरस का कतासो दखपल दबल मसले दारा अंग्रेजी दवाया ने खुरैन अगे सर सराबाजी अवल सा चिकम दे खेट अखराबेगी दागे वजह से भी चिजमंग दाजमे कम निजाम दे न पदे की जी गुड बैक्टेरिया उमी और बेड उमी यानी जरासीम दासी बीच आगा जमंग द बदन द पारा मुआफी की औजन मुखालिफी अगा प्लस भी दादो ड्रग्स के लिए की द चिकम आदा फार्मेसी बुकते वो दे ड्रग्स आर ब्लाइंड द गोले चिकम दी द कम टेबलेट चिकम दे वही द अलंदी भी नो कम चीज अमंगा गुड बैक्टेरिया दी कम जमंग सेहत पारा फायदा नहीं आगा मुड़े की आओ कम चीज खराब लाजिमन खबर आगा सरम लड़शी नो पदे माने में जी जमंगा मेदे खास कर आगा दवाया नो खराब इकड़े मुंगसक जी 69 यो कम अवया आम वजूहत आगा मुंगसरा मौजूद दी द मेदे पर मसाइलो माने तसु जी सरे पर सरे पलो एग्रवेटिंग फैक्टर्स एग्रवेटिंग फैक्टर्स दी तवाई जीनिस्ता द मेदी तकलीफ पर सवख और पर सवजा माने सेवा केगी आया द दी ताल्लुक द खुराकुन सर दे चिकला खास किस्म खुराक होगी अगे सरे ताल्लुक दे औ कन्ना स्ता सोच कम रोटीन जंदे अगे सरे ताल्लुक दे जनी खलक दासी भी कहना ताज भाई चे खलक कोई जरा एग्जामिन डॉक्टर को किस मसला राला अल्लाह देने की सो परेशानी राला और दागिन अब तासु ताद मेदी दा तकलीफ सेवा की गई ताज लाजिमन नोट कवई या जी तासु तासे गौर खुराकुन कही तो गौर खुराकुन नब्बा सासु तकलीफ सेवा की गई नुमंग जी दा फ्रूट सर सेवा की नुतासु जी दखपले द मेदे मसले आगा टाइम और कंडीशन पर सवक और पर सवा जमानी दाग केगी जमंग जी यो रूहानी तरीके लाइटे जमंग मेडिसन चिकम दे आगा बदन तनजी बल्कि अल्लाह ताला चिकम निजाम जमंग पर जिबा माने लगोल दे पदी माने बारीक बारीक टिप्स हो आगा द मरकजी असाबी निजाम मौजूद दी दिल तमंगा जी द मरज द अगे इलाज कहू दमंग अक्सर जी इलाज भाई जखपल मरीजान तमाम चखपला जबा द मेडिसन नमक की सफा कई जिले पारा चेयर ऑफ जमंग मेडिसन पदे की पिनिट्रेशन कई पदे की जजब की और अदल तना जी मरकजी असाबी निजाम तरसी जो रूहानी तरीके इलाज तासल में नुकसान नजर कई सरे पर सिर्फ दखपल मेदी अलामत आगा पो आसन तरीके सरा ऊपर डिटेल सरा नोट कई इलाज मुमकिन है शुक्रिया जी
1: हाँ डेरा मन को डॉक्टर साहब सासो दुमरा बेहतरीन और लेंथी जवाब और कौर आजम जी सुमरा और दुन की स्पेशली दगरूर अब्दुल हक साहब सासो खबर ने बगा मुस्तफिद शिव भाई बाय द वे बिल कला गुरु पलायन मंदिर सुखदेव दा कम जेने दी गुरु पलायन मंदिर जी खजी एनी वेज काल उनकी गौर मा दी काल जी कम देगा न पिकेगी खूब बहरहाल पता लगे ना मसला था एनी वे दोबारा कॉल कबूल 0309-711-8899 0309-711-8899 बंदे कबूल मैसेज पर शामिल को मैसेज जगह सलाम था जी भाई तासो डॉक्टर साहब ने तपूस कई जमा मोर दाम दिया पपंडो मने दर्द हुई उम्र चुकुम दी अगे सल व्यक्त काल दी जी डॉक्टर साहब
2: गुरु जी दू दर्दू ने चुकम दी नुता यो कामन अलामत दे डीर जियात मसाइल दासी दीच अगे सरा पोखो के दर्दो नवी नो वर्सरा वर्सरा बजी मंगा टोल अलामा तकलू सिंह जिता समा मख के मेलू शे आम दर्दो नो दखपो खास कर शे मंगता पंडाई बोच सो को तस्पीनी वही बरा स्वात वाला मुंग सके जी 90 वजूहात अगा मौजूद दी यानी लस कम सल वजूहात هغه موږ سره موجود دی او په هغې کې چې اول شی هغه د معدې د لاسه دی چې آیا ستاسو معده هغه په کوم حالت کې ده؟ عمر جی 40 کاله وی او نو چې کم ستاسو سټیج چې کم دی هغه چې کم پوچیده امراض دی د هغې سره هم تعلق کېدی شي. بل جی شدید د اډوکو کمزورتیا یا زجی چې کم هم چپټر وکړله عمانو په هغې کې اول شی هغه ستاسو د غټې تبې دی که چېرې دې نه مخکې تاسو غټه تبه د به وکړې وي نو د هغې تعلق د خپلو دردونو سره کېدی شي. یا ستاسو سینه خرابېږي لږو نه موسم خراب شو موسم نمجن شو ډمپنس رالی باران شو ستاسو سینه خرابېږي نو سینې سره مو تعلق کېږي شي. دنیا جهان وجوهات ته چې کله موږ سره مریض راشي موږ ټول علامات واخلو نو دست بره نه تر ښکته پورې موږ علامات تخلو د کته نه به بره باندې نځو بلکې ذهني علامات ورسره د معدې علامات دا ټول راځو بیا خپو ته رارسو. یو طریقے کار دے بالکل جی علاج موجود دے خوب جو ہاتھ اغمال مول پکار دی. شکریہ جی
1: صحیح ڈیر زیادہ مندہ کو ڈاکٹر صاحب شتاسو دمرا ڈیٹیل سر خبر اکڑلا میسیجز ہم ورسرا وسرا دا پروگرام برخا دی بل میسیج ہم راغل دے میسج جا کر دی یو یو بدا پروگرام میسج جوڑو. السلام علیکم تاج بھائی ڈاکٹر صاحب سنگھ دی ڈاکٹر صاحب ماشاءاللہ ڈیر بہترین سے سوٹی دیتا مننا کال تر دس گرو کال کون کی سکتی جی. السلام علیکم. وعلیکم السلام ڈیر زیادہ مننا کو جی ڈاکٹر صاحب سلام او تاج بھائی تاسو سنگھ اور ڈاکٹر صاحب سنگھ دی ایم بری ارمان زو ما ٹک ٹاک میں ڈاکٹر صاحب چکم دیا ہما ٹک ٹاک دی سسو ڈیر زیادہ مننا کو خوشحال رہتا اسے بل کال بزن سر گرو پر ارمان. السلام علیکم. وعلیکم السلام.
3: خاتن علاوه له تاج رحمان وای څنګه خیر
1: خیرت ته خیر خپل
3: اخر خیرت نو تاسو خیر ډاکټر صاحب خیر
1: ماشاءالله ډیر بهتري نامه نه خپل والے
3: زه خو غلام حیدر خبرې کوم نه دي ګوره شاته تر مون نه دي
1: غلام حیدر پروام کې ظاهر کله سره مشي په خیر علي درته وایو.
3: ها نو تاسو ټول خیر خیرت
1: تاسو دواګانې دي غلام حیدر صاحب تاسو خیر خپل کنه ژوند مخروان دي.
3: جی غلام صحیح
1: صحیح ده مطلب ما مخ کی به ورته نو مسئله با اوس نو مسئله ختم شي دا اوس داسې ده چې اوري نه
3: او اوس اوري نه وخت موږ د ډاکټر له بوت جوه غو لکه غو به و ته انټي بیټک ورکړو جګې سره بیا به لکه کلم میاش خو کله به ځون میاش کله به سلون میاش کوی بیا نو بیا په شروع شو
1: او
3: بیا به بوت جوه لکه غو لکه غو به و ته بیا نه پولیس شربت ورکړو جګې سره بیا خو
1: صحیح ده اوس مطلب نو چې ختم شوی دی یا غوټ شوی دی څومره ټایم وشو څومره موده وشو
3: دا زیات وخت شي بیا دا کار نه زیات وخت شي دی بیا اوس دا نه و شي خو اوس دا نه اوري نه
1: صحیح ده درته وای اوس چې اوري نه څومره ټایم وشو یاره اوس چې
3: اوري نه نو لکه اوس دا لکه دا پینې شپه نه شي شي جره نو ټول
1: دا کا پینې شپه مې اشته وشول شي اوري نه کنه
3: او
1: دا مشمه خو چرته درځه خونه دی خوړلې دا او شی خونه ده
3: نه نه درځ نه خوړلې ور کوړې نه مې پراته چې دا شپږ مې چې شي وي اور مې چې غنو څه پیرا تر
1: سید سید رډ ته کوګه ده رډ ته خبره دی ښا
3: او گاو تا سره د ټي وي راځي جی
1: ټي وي ده
3: نه نه لکه یو بل مشمه نه
1: تاسو مسله بیان کینو ډاډه سو خبره وکي
3: خبر
2: وعلیکم
1: السلام.
2: جی ڈاکٹر صاحب علاوہ نغا جی مسائل پو بدن کی دباوی او اغای نورم بگاڑ پیدا کی گی کتا سو جی ددی معشوم دے یا معشوم سماعت واپس راوستل غواڑی نو په هغه کې چې موږ سکه 16 وجوهات دي خو دا به تر هغه پورې نه ټک کیږي چې تر 100 پورې د دې د غوږ بدل دوباره شروع شوی نه دي. داسې علاج کا هغه تاسو ته الله تعالی هر چرته نصیب کو چې کله د دې د غوږ بندیدل د بوشي وي دي نو هغه به بیا شروع شي او دننه چې کم انفیکشن موجود دی نو هغه به تر خپل ټایم پورې اوبیږي او ختم بشي. د دې نه بعد بعد د سماعت الله واپس کوي. خو طریقه هم صرف او صرف د کده چې کم ډسچارج کم اخراج د بو شوی دی هغه به دوباره شروع کیږي. بل خبره ستاسو داسې فیملی ښکاري چې یا ستاسو د طرف نه یا ستاسو د کور والا د طرف نه تاسو جی لکه مونږ د سینی بیمار خاندان وو. چونکی پاکستان کی جی اکثریت داسې خاندانونو دی مونږ ټول چې د سینی بیماری هغه مونږ ته راځي. که ستاسو د ټی بی خبر وکړه یا ساتي جی چې په دې سټیج کې انیشل سټیج کې په ابتدایي سټیج کې کلا ټی بی دباو شي نو اوس هم جی ستاسو لنګ تاسو سره ما دوه ټیم نه رښوي او ما سره ډیر کیسونه داسې راغلي دي چې هغه خپل ټی بی شپه کلا پنځه کلا یا لس کلا مخکې دباو کړی دا او هغه ته اوس اعصابي ذهني او انزایټي ڈپریشن اگر آگلی دی نو چری جی تاسو چکم دے اگا دباوی ما چی سوم دا ٹی بی علاجون دی اگا جی زمان دا پارنوشان دے دی صرف تاسو خپل علامات نوٹ کئی دا خپل دا تکلیف ہو گوری دا دمر خطرناک شید جی که چری امو پدی من ما مثال پر کڑو چی جو ٹی بی مریض دے او اگا خپل دا ٹی بی علامات یعنی تب آراتلو توخه بلغمو خودشپی خولی سارخه تخرابی دل دا افسرو پینزه خبری اغا دا باوکڑی او دا غا وقتی دا مخصوص تعلقات پر نباد دل اللہ تلا اولاد ورکو نو دا طول بیماری اغا دا ترانسپر شوی ولی تا چی کل خپل بیماری دا باوکڑی او دا غا وقتی تاسول اللہ اولاد در کی ناغا اولاد ساسر بیمارونا بلکل ڈاک پیدا کیگی نو دا غا جی کوشش دا پکار دے زمانگ جی لکه دورا استطاعت نیشتے شی هر زیتات خپل دا خبر ورسو زمانگ جی انسانیت تی پتیزی سر روان دے تاج بھائی هر کلی کی اگورا دا قبرستان زمانگ که غجیب کمی دو مانه ده پس سبا جمانه جی چی زمانگ آغا ایوریج ایج چی کم ده از زمانگ آغا چی کم آغا دو تناسب دو عمر ده آغا بی انتها پا کمی سرا روان ده تاسو جی کوششو گئی اللہ ده کلاسی گرنو پیتی هر زائی که خوارکی او دی ڈاکتران ده اللہ تعالی پیدا کی چی منگا یو روحانی طریقه علاج کو او دا باول پا جمانه ده انسانی زندگی آغا تبا کی گی دا غینا اللہ تعالی منگا نجات تر کی.
1: شکریہ جی ڈیرا مننا ڈاکٹر صاحب. السلام علیکم. السلام علیکم جی.
4: وعلیکم
1: جی محترم. خیر دیتا سخی ہیں؟
4: شکر الحمدللہ
1: جی. جی نام مرد اقبل والے
4: ڈاکٹر صاحب سے سلام ہوتا سلام تنگ خیر خیر رکھتے.
1: وعلیکم السلام. خیر خیر رکھتے تا سخی ہیں؟
4: شکر الحمدللہ جی. لیاقت خان خبر کو ما خیر آباد
1: جی. لیاقت خان
4: ڈاکٹر صاحب لگا معلومات کو جمع یو بچے کے سنا تقریباً آٹو کال ہو گئے
1: جی جی.
4: تقریباً تو هغه بیا دوباره راوځي لکه نو دا څه وجه کېدای شي لکه هغه سترګې مرګ یو لږ چک کړلې او دغه نیکونه داټ وغیره کومه چکه ته وکړه لکه بیا د هغې دویانې شروع کړې تقریبا دوه میاشتې د هغې کومه کورت شو هغه مونږ وکړه که نه
1: جی جی.
4: نو اوس هغه بیا شروع شوي دي او ما چې ډاکټر صاحب په دې منې لکه خبرې وکړي او بله لکه دا انسان چې کوم دا خبرې وېرېږي لکه په دې ډېر څه وجوهات کېدای شي لکه دا زما خپل داسې یو نه لکه بعض امکان لکه سات چو خبرو که مخام تا مخام نه یری لکه زم چیر مکتو این بیاس داسی خبر سری پیجا دی نگی دی دی دی دی دی
1: آسی لیاقت صاحب دا ایره دل خبر دی چه انسان لیری گی کنا دی وجه دا سوز خیمه دا زکه خدی کنه دا ایره دل کنه دی دا سوز وجه خیمه غا وجه دا دا کنه تاسو ګورئ چې موږ روزانه مارکیټ کې سم نه خو سره ملاوی کو کدا چې دمو یاد دلی نو څنګه چل بزنګ په دماغ باندې وبوجو کنو تقریباً 300 کسان بازار تراشی او هر قسمه او هر قسمه خبر انسان او روزانه کدا ټول انسان لا یادتلی کدا ټول انسان لا یادتلی انسان لا یادتلی نه د انسان په دماغ باندې بوج کو نو انسان به بیمار او کنه دا خبر ده چې انسان دا خبره ریږي